0: लगे कि हाँ कि ऐसे बड़े गम में हैं, और यकीनन ये गम इतना बड़ा है कि आपका अपना भी कोई गम हो तो उसको आपको छोड़ देना चाहिए।
1: सही, बिल्कुल सही।
0: उसकी वजह ये है कि आपका जो वजूद है उसकी बका को खुदा ने कायनात में सिंक्रनाइज किया हुआ है, फ्रीक्वेंसी वैसी ही है। अगर आप इन औलिया खुदा के साथ अपने आप को सिंक करेंगे तो आप फिर बका और आपकी बाकी है, क्योंकि इन्होंने अपना सब कुछ खुदा के लिए किया है, तो आप भी उस तरफ बढ़े। अब मैं एक जवान होते हुए कि मैं जब इनका जिक्र सुनूं तो मैं ये देखूं कि मेरी ज़िंदगी में जो बेसिक्स हैं कि जिसकी वजह से ये क़याम आशूरा या क़याम करबला है वो क्या है, यानी मुझे सोचना चाहिए। यूनिवर्सल वैल्यूज़ हैं, यानी इस्लाम की जो यूनिवर्सल वैल्यूज़ हैं वही करबला की वैल्यूज़ हैं। यानी इक्तदार पर, एक इक्तदार होता है ना, उस पर इक्दार यानी वैल्यूज हावी था करबला में, यानी इक्तदार। दूसरी तरफ पार्टी के वहाँ मैं इक्तदार चाहिए, ताकत चाहिए, इधर कदरें थीं, यानी कदर, यानी हर हालत के अंदर भी दुश्मन को पानी पिलाना है पिलाना है, अगर कोई वापस आ गया तो वापस आ गया। हुर, हजरत हुर की जो शख्सियत है रोकने वाले हैं, यानी कदर जो थी इस्लाम की कि वापस आ गया है, अल्लाह की बारगाह में तौबा कर लिया, आ जाओ हुर, आ जाओ,
1: ख़त्म हो गई बात।
0: ये है मैं अपनी ज़िंदगी में मेरा बिहेवियर दूसरे के साथ कैसा है, मेरा किरदार, मेरा नफरीन नहीं। मतलब आप जो सोचें ना कि कहीं पर ऐसा इंसान नहीं हुआ कि कहीं पर भी वजूद के अंदर ऐसा हुआ कि खुदा मेरे साथ क्या कर दिया। मैं तो आपका पसंदीदा घराने में से था, मैं तो दोषे रसूल और दोषे पैगंबर पर पड़ा बड़ा हूँ मेरे ना।
1: ठीक है, अगेन सॉरी आपकी बात काट रहा हूँ, लेकिन हम ये ज़िंदगी में देखते हैं आम मुशाहदे में, बात शायद हमसे भी कभी, मुझसे मैं अपने लिए कह रहा हूँ, और जाहिर है कोई कंपैरिजन नहीं इमाम अली इमाम, लेकिन होता है कि जब भी कोई ट्रैजिक वाकया होता है तो इंसान कहता है वाई मी, फिर ये भी कहता है कि मैंने तो किसी का कुछ नहीं बिगाड़ा, मेरे साथ ये क्यों हो रहा है।
0: लेकिन यहाँ पर इमाम हुसैन अलैहिस्सलाम दुआ अरफा में फरमाते हैं,
1: हाँ
0: दुआ अरफा में क्या फरमाते हैं कि परवरदिगार जिस चीज़ पर मैं उजलत कर रहा हूँ ज़िंदगी में, जल्दी कर रहा हूँ और तू उसको नहीं होने दे रहा, तो इसमें तेरी मसलियत है, मुझे उस पर तू काने कर, यानी मैं राज़ी हो जाऊँ, यानी मैं अपनी ज़िंदगी में जल्दी कर रहा हूँ और तू नहीं कर रहा, तो उसका मतलब है कि उसमें बेहतरी है, मुझ में उस पर राज़ी रहूँ, और जिस चीज़ पर तू जल्दी कर रहा है परवरदिगार और मैं नहीं कर रहा, तो परवरदिगार मुझे उस पर भी तू रज़ा हासिल दे। यानी यहाँ सब कुछ है। तो मैं अपनी ज़िंदगी में देखूँ, मेरी ज़िंदगी में इबादत, मेरी ज़िंदगी में बिहेवियर, मैं अपने फैमिली दोस्त अहबाब रिश्तेदारों के साथ कैसा हूँ। यानी कैसे हो सकता है इमाम हुसैन पर गिरिया करे, इमाम हुसैन पर बातें, और मतलब वो माशरे में कैसा हो, या इमाम हुसैन अपने दुश्मन के साथ उनका इमाम हुसैन का बिहेवियर एटीट्यूड कैसा है। और यहाँ मैं तो ज़रा सी बात पे इख्तलाफ हो जाए, नज़रियाती इख्तलाफ हो जाए, सियासी हो, घर के अंदर हूँ, और मैं यानी मैं किस तरह रोज़े मैशर में सही तो शौदा से मतलब खड़ा हूँ कि मैं करबला की सफ़ में हूँ। करबला की सफ़ में देखें एक तबका सेक्रीफाइस करता है, सेक्रीफाइस किया कुर्बान, इमाम हुसैन के जो मकामात हैं वहाँ सेक्रीफाइस नहीं है, वहाँ असल है ही सब कुछ तेरा। मैं सेक्रीफाइस तो वो करता हूँ कि जो मेरी थी तो मैंने आपको कुर्बान कर दी। इमाम हुसैन तो बस कह रहे मेरा तो कुछ है ही नहीं परवरदिगार,
1: तेरा था तेरा वाले।
0: दुआ अरफा के जुमले हैं, परवरदिगार जिसने तुझे पाया उसने क्या, क्या खोया, और जिसने तुझे खो दिया उसने क्या पाया। यानी जो इमाम हुसैन इस तरह बुलंद हुए हों और बुजुर्ग हुए हों, जिंदगी गुजारी है, वहाँ सेक्रीफाइस नहीं है, वहाँ तो ये कहा जा रहा है परवरदिगार शुक है, एक्सेप्टेड है, राजियतम मर्जिया, सूरह फजर की आयात, अल्लाह भी राजी है, बंदा भी राजी है। ये बहुत असल रजा जो है ये सबसे बड़ा मकाम है। यानी हम शायद दुनिया की रजाएँ ढूंढ रहे हैं, लोगों की रजाएँ ढूंढ रहे हैं, लेकिन हम खुदा की रजा नहीं ढूंढ रहे। मालिक के यौम दीन है, इयाक नअबुदु व इयाक नस्तईन, परवरदिगार में हर नमाज में सूरह हम पढ़ता हूँ हर रकात में, और मैं कहता हूँ कि परवरदिगार में तेरी इबादत करता हूँ और तुझसे ही मदद इस्तानत लेता हूँ, मदद लेता हूँ, और तू ही मालिक की यौम दीन है, मगर फिर ज़िंदगी मुझे कहीं नज़र ही नहीं आ रहा। इमाम हुसैन अलैहिस्सलाम उन कुरान की आयात को अब असल मिस्ताक़ के कुरान की इय्याका नअबुदु व इय्याका नस्तईन, روزیتم مرضیہ فدخلی فی عبادی, یعنی سب پروردگار تیرے لیے, تو ہی مالک ہے, یہ سب تو نے اولاد دی اصل تیری ہے, اگر تیرے راستے پہ جا رہی ہے تو پروردگار یہ لے. وہ الگ بات ہے کہ حضرت علی اکبر جیسا جوان خوب رو جوان کے جو شبیہ پیغمبر صلی اللہ علیہ وآلہ وسلم تھا, کہ امام حسین فرماتے تھے کہ جب ہم اپنے نانا کو دیکھنا چاہتے تھے تو ہم حضرت علی اکبر کو سننا چاہتے تھے, تو خوب کیونکہ نماز شب کی دعاؤں میں مانگا تھا تہجد میں, ان کے جنازے میں تو بدن مبارک جب ان کا شہید ہوتے ہیں اور وہ کرتے ہیں, تو وہاں امام حسین نے کہا کہ علی اکبر تمہارے پاس زندگی پہ خاک ہو. یعنی آخر یہ ایک باپ اور بیٹے کا رشتہ, ولدی علی اکبر, اور یہ خود شاید ہم ان چیزوں سے, میرا اپنا بیٹا جب چھوٹا تھا تو میں یہ تصور کرتا تھا کہ یہ 6 مہینے کا بچہ امام حسین نے کیسے دیا ہے. وہاں جب میرا بیٹا 6 مہینے کا تھا تو میں نے امیجن کرنے کی کوشش کی کہ میں اس کو تھوڑا سا کچھ مشکل برداشت اچھا نہیں کر سکتا تھا, مطلب میں نہیں کر سکتا, کیسا آپ کا بچہ ہاسپٹل جائے آپ کے ہاتھ کانپنا شروع کر دیتے ہیں, کیسے کرتے ہیں. دیکھیے وہاں وہاں تیر نہیں کھایا, وہاں نہر یعنی جو اونٹ کو کیا جاتا ہے, وہ نہر کے الفاظ استعمال ہوئے بعد مقتل میں, یعنی اس اتنا بھاری تیر تھا جو جناب علی اصغر کے وجود میں لگا تو وہ پلٹ گیا اور بازو میں پیوست ہوا امام حسین علیہ السلام کی. وہ چلنا اور چھوٹا سا بدن اتنا بھاری ہو گیا کہ 7 قدم آگے جا رہے ہیں 7 قدم پیچھے آ رہے ہیں, انا للہ و انا الیہ راجعون. بات وہ نہیں تھی کہ بدن ہے, بہت ہی گیا ورنہ دیکھا, وہ بھی خاک میں دفنایا اور جھاڑا ریت کو, اور حسین کھڑے ہو گئے.
1: پھر
0: نہیں, اور پھر جب جوان ہوتا ہے, میرا بیٹا بھی جوان ہے, سوچتا ہوں کہ مثلا دوں خدا کی راہ میں, شہید ہو خدا کی راہ میں, قربان ہو خدا کی راہ میں. یعنی اصلاً وہ جو رابطہ ہے دنیاوی, ایسا نہیں کہ امام حسین کو تکلیف نہیں ہو رہی ہے, امام حسین کے اندر وہ ایموشن ہے, پھر تو کمال نہیں ہے, کمال یہ ہے کہ یہ ایموشنز ہیں لیکن خدا تیری خاطر ہے, ذبح عظیم جو ہے وہ ہے.
1: جزاک اللہ, بہت بہت نوازش قبلہ.
2: نہایت اس کی حسین, ابتدا اسماعیل.
1: نشریات ہماری بعنوان شان حسین جاری ہے. ظاہر ہے ایک اولاد والے ہیں, سب دیکھ رہے ہیں, ایک اولاد کی انسان سے الگ کیفیت ہوتی ہے, اور پھر جو میں نے سنا کہ بیٹیوں اور باپ کا رشتہ تو بہت ہی الگ ہوتا ہے, اور پھر اگر بیٹی سکینہ ہو, حسین کی بیٹی ہو, سکینہ یا سکینہ کہہ لیجیے, تو امام علی مقام کو ظاہر ہے بڑی الفت تھی اپنی بیٹی سے, بڑا پیار تھا ظاہر ہے. امام علی مقام نے مانگا تھا جناب سکینہ کو, ننی شہزادی کو. ریحان آدمی صاحب زبان حال سے یہ اشعار لکھتے ہیں کہ کس انداز سے گویا امام علی مقام نے مانگا ہوگا کہ سکینہ ہے نا سکون, کہتے ہیں نماز شب میں کوئی باپ, اشارہ مولا کی طرف ہے امام حسین کی طرف, نماز شب میں کوئی باپ مانگتا ہے دعا, سکون دل کے لیے کر مجھے سکینہ تھا, دیا ہے چین تو مجھ کو قرار بھی دے دے, مہک بتول کی حیدر کا پیار بھی دے دے, میں باغ باغ رہوں وہ مجھے کہے بابا, وہ میرے سینے پہ سوئے تو دھڑکنیں خوش ہوں, چلے وہ انگلی پکڑ کر تو آہٹیں خوش ہوں, وہ مانگے پانی تو ہاتھوں کو میں کروں کوزا, عبادتوں کا صلہ تجھ سے مانگتا ہوں میں, یہی تو دیکھ دعا تجھ سے مانگتا ہوں میں, چراغ خیمہ بجھاؤں تو وہ ہو مثل دیا. سنا ہے بیٹی جنازے کی ہوتی ہے رونق, مجھے بھی چاہیے فرقان زندگی کا ورق, ملے جنازے کی رونق
3: گرائے کر پو پلا. پھر کیا ہوا؟ گویا